0: جی سامعین, تو اس کے ساتھ ہی اب لیتے ہیں نشریات کا پہلا وقفہ, لیکن جب واپس آئیں گے تو گفتگو رہے گی کہ آسٹریلیا حالیہ طور پر ویزوں کی فیسوں میں اضافے کی کیا وجوہات رکھتا ہے اور کون زیادہ متاثر ہو رہا ہے اس اضافے سے. تو ایس بی ایس اردو کے ساتھ رہیے, ہم ابھی حاضر ہوتے ہیں.
1: اپنے فون پر پروگرامز اور پوڈکاسٹ سننے کا بہترین ذریعہ ایس بی ایس آڈیو ایپ ہے. ایپل سٹور یا گوگل پلے سے ایس بی ایس آڈیو ایپ مفت ڈاؤن لوڈ کیجیے. سائیکلنگ, موٹر اسپورٹ, ورلڈ ایتھلیٹکس اور دیگر کھیلوں کے دیوانوں کی پہلی منزل ایس بی ایس اسپورٹس. sbs.com.au/sports پر جائیے. انسائیڈ ایس بی ایس کا حالات حضرہ کا ایوارڈ یافتہ شو ان جرت مندانہ موضوعات کو زیر بحث لاتا ہے جس پر کوئی اور بات نہیں کرتا. دیکھیے ایس بی ایس پر انسائیڈ منگل 8:30 یا کسی بھی وقت ایس بی ایس آن ڈیمانڈ پر. ایوارڈ یافتہ عالمی ڈرامے, کھیل اور ڈاکومنٹریز, یہ سب کچھ ایس بی ایس ٹی وی پر چینل 30, ایس بی ایس وائس لینڈ یا چینل 31 پر دیکھیے.
2: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
3: Unscripted, untamed, unforgettable.
4: Alone season 4, the Arctic. Nothing can prepare you for this.
3: 10 brave souls, far from home, close to freezing.
5: It's a whole new frontier.
6: Oh my God!
3: The absolutely real.
7: Cold like this can kill you.
3: Reality series.
4: It's on like Donkey Kong.
3: Alone Australia. Streams 15th of July on SBS On Demand.
0: ایس بی ایس اردو کی براہ راست نشریات میں ایک مرتبہ پھر خوش آمدید. میں ہوں آپ کی میزبان وردہ وقار. سامعین, نشریات کے اس حصے میں کچھ بات کرتے ہیں حالات حاضرہ کی اور ویزوں کے حوالے سے. ویزا فیس میں حالیہ اضافے کے بعد آسٹریلیا ان ممالک میں شامل ہو گیا ہے جہاں ویزے کی درخواست دینے کی فیسز سب سے زیادہ ہیں. یہ ایک مہنگا ملک بن گیا ہے. اس حوالے سے تفصیلی پوڈ کاسٹ سنیے افنان ملک سے.
8: سامعین, یکم جولائی 2026 کے آتے ہی نئے مالی سال میں ڈپارٹمنٹ آف ہوم افیئرز کی جانب سے ویزا فیس میں نمایاں اضافے کا نوٹس جاری کر دیا گیا ہے, جہاں پر کئی ویزا کی فیس میں تقریباً 25% تک کا اضافہ دیکھا جا رہا ہے. جہاں پر تمام ویزا فیس متاثر ہوئی ہیں, وہیں سب سے بڑا اضافہ اسٹوڈنٹ ویزا فیس اور 485 ورک ویزا میں کیا گیا ہے. 485 ورک ویزا کی فیس سال میں دوسری مرتبہ بڑھائی گئی ہے, جو گزشتہ برس $2,600 سے بڑھ کر پہلے 4600 اور اب تقریباً $5,750 ہو چکی ہے. اس سلسلے میں آج کی اس پوڈ کاسٹ میں ہم بات کریں گے کہ آیا یہ فیس کس طرح سے بڑھائی گئی ہے اور اس کا لوگوں پر کس طرح کا اثر پڑے گا. اس موضوع پر بات کرنے کے لیے ہمارے ساتھ موجود ہیں عمران علی لاکھانی, جو کہ ویژن کنسلٹنسی کے نام سے اپنی کمپنی چلاتے ہیں اور گزشتہ تقریباً 2 دہائیوں سے مارا ایجنٹ کے طور پر کام کر رہے ہیں. بہت شکریہ عمران ایس پی ایس اردو سے بات کرنے کے لیے. سب سے پہلے تو یہ بتائیے گا کہ یہ جو فیس میں اضافہ ہے یہ کس تناسب سے کیا گیا ہے.
9: یہ فیس اراؤنڈ 25% بڑھائی گئی ہے, جبکہ انفلیشن قریباً 4% چل رہا ہے.
8: تو یہ مجھے ساتھ بتائیے گا کہ اس فی کے اندر جب ہم 485 اور اسٹوڈنٹ ویزا دیکھتے ہیں, اب ان کی فیس اس وقت کس جگہ پر کھڑی ہے. ایک بڑی بات کی جا رہی ہے 485 کے بارے میں کہ یہ فیس بار بار بڑھائی گئی ہے, اس سلسلے میں بھی بتائیے گا.
9: اسٹوڈنٹ کی فیس جو پہلے $2,000 تھی, چاہے وہ آف شور سے اپلائی کرتے ہیں یا آن شور پہ ویزا اپلیکیشن لاج ہوتی ہیں, جو 2,000 تھی وہ 2,500 ہو گئی ہے. 485 کی جو اپلیکیشنز تھیں جو آن شور پہ تھی, اس کی فیس ابھی 4,600 تھی, बढ़ के अब हो गई 5,750। ये मैं बात बताते चलूं आपको कि ये फीस फरवरी 28 तक इसकी फीस 2026 में इसकी फीस 2300 थी, गवर्नमेंट ने रिसेंटली इसकी फीस 4600 की थी और दोबारा फीस गवर्नमेंट ने ये 5,750 कर दी है। तो विद इन अ वन ईयर विद इन सिक्स मंथ्स ये फीस 2300 से लेके 5,750 कर दी गई है।
8: तो अब एक अगर हम तीन बंदों की फैमिली की बात करते हैं, चूंकि ये फीस तो एक इंडिविजुअल वीजा एप्लीकेंट की है, लेकिन मिसाल के तौर पर एक बंदा यहाँ पर पीएचडी करने के लिए आया है और उसके साथ फैमिली मौजूद है, तो वो कितनी फी देगा? और अगर वो अपनी तालीम मुकम्मल कर लेता है और उसके साथ एक पार्टनर भी मौजूद है, तो वो 485 के लिए तकरीबन कितनी फीस अदा करेगा वीजे की मद में?
9: अगर वो पीएचडी कर रहा है फॉर एग्जाम्पल आपने कहा और उसको वीजा मिला है सपोज 3 साल का, पर किसी वजह से उसके रिसर्च रुक गई है और उसको अब 3 या 6 महीने का वीजा एक्सटेंड कराना है, तो एक नई वीजा एप्लीकेशन लॉन्च करेगा वो, शायद 3 महीने के लिए हो चाहे 2 महीने के लिए हो। अगर वो अकेला है और उस सूरत में उसकी फीस $2,500 है, मगर लेकिन उसके पास अगर उनकी वाइफ है और साथ में एक बच्चा है तो उसकी फीस होगी $4,530, चाहे वो 2 महीने के लिए वीजा एक्सटेंड करना चाह रहा हो। पर वही एप्लीकेंट अगर वो सोच रहा है कि उसको यहाँ पे ऑस्ट्रेलिया में रहते हुए 485 अप्लाई करना है, तो उसकी टोटल फीस हो जाएगी $10,075।
8: तो ये जब हम तकाबली जायजा लेते हैं उन तमाम मार्केट से जिनके अंदर इस वक्त स्टूडेंट्स जाते हैं पढ़ाई करने के लिए, जिनमें बड़े ममालिक शामिल हैं, ऑस्ट्रेलिया है, बरतानिया है, कनाडा है, न्यूजीलैंड है, तो इस तमाम तनाजुर में आप ऑस्ट्रेलिया को कहां पर देखते हैं, खास तौर पर इस वीजा फी के तनाजुर में?
9: अनफॉर्चुनेटली ऑस्ट्रेलिया कॉम्पिटिटिव नहीं है फी के मुकाबले में। अगर फी की बात की जाए तो हम यूएस, यूके, कनाडा और ऑस्ट्रेलिया को कंपेयर करते हैं, इवन न्यूजीलैंड को भी साथ में कंपेयर करते हैं, तो ऑस्ट्रेलिया की फीस सबसे ज्यादा है। और ये अनफॉर्चुनेट है कि मेरी खुद की भी ब्रांचेस हैं आउटसाइड ऑस्ट्रेलिया, वो भी स्ट्रगल करती हैं ऑस्ट्रेलिया को प्रमोट करने के लिए।
8: ये बताइएगा कि ये ना सिर्फ ये वो वीजाज हैं जो अमूमन अप्लाई किए जाते हैं, अलावा अजीं इन वीजाज को ब्रिज करने के लिए जो ब्रिजिंग वीजाज हैं उनकी फी में भी कोई तब्दीली की गई है क्या?
9: बिल्कुल वो की गई है और वो तो बहुत ही ज्यादा फीस बढ़ा दी गई है। पहले मैं ब्रिजिंग का मैं आपको एक्सप्लेन कर देता हूँ। ब्रिजिंग वीजा बी अप्लाई करना होता है जब कोई भी